0: बत्ती बल्यो
1: झाप ब्रेक लायो
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
4: फोन नम्बर चाहियो 4790021

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: ए कान्टी मुल्ला,
2: किन फर्सी?
1: तिमी कालो सेतो कुन चिया पिउँछौ?
2: अरु कुन कुन रङको चिया बन्छ र यहाँ?
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो। ए कान धोई कान मैदान। यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: पहिला पहिलाको प्रेम र अहिलेको प्रेममा धेरै फरक छ। पहिला पहिला प्रेम पत्र लेख्दा लेख्दै डटपेनको मसी सकिन्थ्यो, अहिले लेख्दा लेख्दै मोबाइलको ब्याट्री सकिन्छ।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: कान धोई कान मैदान,
2: यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: Extreme Energy Drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 479-2021
3: खल्तीमा धन पनि छ गहना किन्ने मन पनि छ आई एम सो लकी
4: लकी जी अझै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स
5: विगत दुई दशकदेखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने
7: आईएसओ प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ फोन नम्बर 42-32-6-6-7
9: खुसी रोज्दै बोल्यो आफ्नै धुनमा थाहै नदी पत्तै नपाई बस्यो सबको मनमा हिजो पनि मनमा बस्यो आज पनि मनमै भोलि पनि मनमै

0: कमेडी क्याप्सुल।
1: मान्छेहरू माया गर्छन्, मान्छेहरू माया गर्छन् सारै जोडसँग, मैले पनि माया गरे ठुलो स्वरसँग, तर अब माया गर्छु अलि होसियारसँग, किनकि हिजो उनलाई देखेँ कोही अरूसँग।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: अहिलेका बच्चाहरूसँग राम राम राम राम बोलेरै नसकिने एकजना विद्यार्थीलाई मिसले भन्नुभयो, ओ धेर चकचक नगरी पढै, फेरि म नम्बर दिन्न नि। विद्यार्थीले भन्यो, म्याम मैले तपाईँको घर नै देखेको छु, चाहिँदैन नम्बर।
0: कमेडी क्याप्सुल।
2: एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

रात बत्ती बोल्यो झाप्प बेरेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्दीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको हो, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो, सुनिराखो है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: जब तिमी हाँस्छौ जब तिमी हाँस्छौ तब लाग्छ मानिस पहिला बाँदर थिए। ओहो, जब तिमी हाँस्छौ तब लाग्छ मानिस पहिला बाँदर थिए। हेर नरिसौ, किनकि जब तिमी रिसाउँछौ तब लाग्छ मानिस अहिले पनि बाँदरै छन्।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो,
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: रातो बत्ती बोल्यो झ्याप्पा ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: एक आन्टी मुला
2: किन फर्सी
1: के तिमी मलाई अरू भन्दा साच्चै माया गर्छौ?
2: एकदमै हो, 100% हो ल।
1: कसरी?
2: मैले हिजो राती सबै लिस्ट हेरिसके।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: अब अर्को कुरा ध्यान दिएर सुन्नुहोस्, यदि तपाईँ बिरालोले बाटो काट्दा डराउनु हुन्छ भने तपाईँ मान्छे होइन, मुसा हो मुसा। ठोक्नुहोस्।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो। एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: ए आन्टी मुला
0: भन फर्सी,
1: यदि तिमीले 100 रुपैयाँ भेटायो भने राख्छौ?
0: राख्दिन, तिमी राख्छौ?
1: अँ राख्छु, म त
0: खर्च गर्छु। कमेडी क्याप्सुल।
2: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 479-2021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: एउटा समय थियो आम्मा मोबाइल खत्रक्क खस्यो भने ब्याट्री बाहिर निस्किन्थ्यो। हिजो आज मोबाइल खत्रक्क झर भनेदेखि मुटु कलेजो फोक्सो आन्द्रा सबै बाहिर निस्किन्छ। के साह्रो माया लागेको
1: एक कान दुई कान मैदान यसमै छ मजा
2: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848-67555-00।
6: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो सुनिराखौँ है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन 7K, एक्सट्रीम एनर्जी ड्रिंक।

पुग्छ न केही छ ताना बहिन केहीको डरा एकान दुकान मैदान भयो चारैतिर एकान दुकान मैदान भयो चारैतिर देशकै स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ मज्जा पाक मुख खानु जस्तो ए हजुर एकपल्ट रेडियो त

0: रातो बत्ती बोल्यो झाप ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत 2 दशकदेखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना गरगहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 607।
7: Extreme energy drink.

0: कॉमेडी कैप्सूल
1: एकजना छिमेकी दाइले हिजो भन्दै हुनुहुन्थ्यो श्रीमतीलाई, ए श्रीमती मलाई बाबा भनेर नबोलाऊ है, अब छिमेकीले सुनेर तपाईँ छोरीसँग बाहिर कता जानु भएको भनेर सोधे, बाबा भन्ने भए किन बिहे गरेर माइतीमा बसेको भए भइहाल्थ्यो नि रे।
2: एक काम दुई काम मैदान, इसमें छ मजा,
3: फुल टाइम कॉमेडी।

0: कमेडी क्याप्सुल। छोरीलाई धोका दियो कि क्या हो, खुब खुसी देख्छु त।
1: कसरी धोका दिनु र ससुराबा, पाँचोडीकै बराबरी माया लाग्छ।
0: कमेडी क्याप्सुल।
2: दियो दियो। एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: देशकै स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ।

0: कमेडी क्याप्सुल।
1: दुखी पनि यति सम्म भयो कि सँगैका साथीहरू श्रीमतीको बिहानै चुरा सुनेर उठ्छन्, आफू भने बिहान बिहानै अलार्मको घन्टी सुनेर उठ्नु पर्छ।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: today?
1: Extreme energy drink.
2: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
3: फोन नम्बर चाहियो 4790021।
4: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.

0: رخ چی جو اتاش خان کھلنو ہونا بچہ لائی تر ساؤنے کورا جانے گرنو ہونا
1: جات پات لنگا بھید تونی گرنو ہونا
2: ہیلمیٹ نہ لائے موٹر سائیکل چلاونا نی ہونا جتھاوابی اوور ٹیک کہیں گرنو ہونا
0: بیانا کھالی پیٹ راتی دھیرے کھانا ہونا चिल्लो गुलियो अमिलो पीरो धेरै चख्न हुन्न
1: पीरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न यति गरी रेडियो डे सुने कुनै रोगले छुन्न अरे वाह देशकै स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान

0: कमेडी क्याप्सुल।
1: एकजना साथीले सोध्यो, सबै साथी अमेरिका छन्, तलाई जान मन छैन? मैले भने, अमेरिका जान त मन थियो नि साथी, दुई दिनको जिन्दगीमा एक दिन त जानै लाग्ने रहेछ, अनि बाँचेको एक दिनमा के गर्नु?
0: कमेडी क्याप्सुल।
2: एडियो एडियो एक कान दुई कान मैदान, यसमै छ मजा,
3: फुल टाइम कमेडी।

बत्ती बल्यो झाप्प ब्रेक लायो।

0: उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो, तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-0021।
5: Extreme energy drink.

0: कमेडी क्याप्सूल।
1: प्रेमिकालाई मैले भने, प्रियसी, हे मेरी प्रियसी, मेरो मुटुको धड्कन, मेरो कलेजो, मेरो फोक्सो, म तिमीलाई धेरै माया गर्छु। उनले भनिन्, मुखले मात्र त हो नि भन्ने। मैले भने, अनि के नाकले पनि भनौँ त। ठोक्नुस्।
0: कमेडी क्याप्सूल।
2: एडियो ऑडियो। एक कान दुई कान मैदान। यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: हैन, जन्मदिन त मनाउनु पर्छ ससुराबा, पार्टी चाहियो पार्टी।
2: चुप, बिल्कुल चुप, आफूलाई यहाँ बेकारमा जन्मेछु जस्तो लागिरहेछ, ज्वाइँलाई पार्टी।
0: कमेडी क्याप्सुल
3: एडियो ऑडियो एक काम दुई काम मैदान, यसमै छ मजा,
4: फुल टाइम कमेडी।

0: chamando el sexo padre.
1: Rato bati bolyo. Jhappa berek layo.
2: Classic Deco 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rojaiko. Aba internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Deco kunai pani plan kharidma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Sampark 9801004477. Classic Tech. जतिमा चाहियो त्यतिमा पाइयो.
3: के भयो बा?
4: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एकपटक बनाउने घर बलियो पनि बनाउनु पर्यो. यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु.
3: घर दरबार हुँदा हुँदै 10 कुद्नै पर्दैन नि बा.
4: घर दरबार?
3: अँ, विगत 10 100 भन्दा बढी त घरै बनाइसके. सबै कुरा एकै ठाउँमा. घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा.
4: फोन नम्बर चाहिँ
3: 9851 31 60 60. 9851 31 60 60. बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा.

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: आन्टी बुला यता हेर न
2: हेरे त फर्सी किन हो
1: लो तिम्रो दाँत त भाँचे छ नि के भयो
2: फलाम चपाएर नि
1: ल अनि तिमीलाई फलाम चाहिँ किन चपाउनु पर्यो नि
2: डाक्टर कहाँ चेकअप गराउन गएको आइरनको कमी छ भन्यो अनि घर आएर फलाम करम करम चपाउने भएको प्याट्टै
0: कमेडी क्याप्सुल
3: एडियो ऑडियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: ए फर्सी, एउटा कुरा थाहा छ?
2: तिमीले भनेकै छैन, कसरी थाहा हुनु?
1: यो बस, ट्रेन अनि केटी भनेको चीज चाहिँ एउटै होला।
2: किन होला?
1: एउटा जान्छन्, अर्को आउँछन्।
2: त्यसो भए यो अटो, ट्याक्सी र केटा भनेको नि एउटै हो।
1: कसरी?
2: एउटालाई बोलाए चारवटा आउँछन्।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो।
4: एक कान दुई कान मैदान, यसमै छ मजा।

0: कमेडी क्याप्सुल।
1: छोरो भन्छ नाति अमेरिका जाओस्, बुहारी भन्छे नाति अस्ट्रेलिया जाओस्, हजुरआमा भन्छे नाति जापान जाओस्, अनि नातिको रिजल्ट यसो हेर्छु, जा भैँसी चराउन भन्न मन लाग्छ।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: okay?
1: Extreme energy drink.
2: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
3: फोन नम्बर चाहियो 479-2021
4: खल्तीमा धन पनि छ गहना किन्ने मन पनि छ आई एम सो लकी
5: लकी जी आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स
6: विगत 2 दशकदेखि
7: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि
8: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल
9: पुराना गर्ग

0: कमेडी क्याप्सुल।
1: ए गान्टे मुला सुन न,
0: भन न फारसी।
1: उ त्यो क्लिनिक अगाडि जहिले पनि एउटा मान्छे यतिखेर केटी हेरेर बसिरहेको हुन्छ, किन होला?
0: ल तिमीलाई त्यति कुरा पनि थाहा छैन? ऊ त्यहाँ साइन बोर्ड हेर त ल, त्यहाँ के लेख्या छ?
1: के लेख्या छ?
0: महिलालाई हेर्ने समय

0: दस बजे पछि मात्र
1: कमेडी क्याप्सुल
2: अडियो अडियो
1: एक काम दुई काम मैदान यसमै छ मजा
3: फुल टाइम कमेडी

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन भए।
2: सम्दीजी हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: आफू रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भुल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमूल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848665500।
6: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरियो, बोल्यो सुनिराखोस् है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेक, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: एक घन्टे मुला तिमी के गरिरा?
2: देख्यौ न यहाँ कुकुरको यो पुच्छर ढुङ्ग्रामा हाल्दै गरेको।
1: तिमीलाई त्यति पनि थाहा छैन, कुकुरको पुच्छर ढुङ्ग्रामा जति हाले पनि बाङ्गाको बाङ्गै हुन्छ।
2: मैले कहाँ पुच्छर सोझ्याउन आँट्या हो त, ढुङ्ग्रो पो सोझ्याउन आँटेको हो त।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो। एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: तर जल्ले जे भने नि मेरी छोरी बच्चनको चाहिँ पक्का छ क्या।
2: कसरी?
1: म आफू नाच्न नजाने पनि भविष्यको बुढालाई कसरी नचाउनु पर्छ मैले राम्रोसँग जाने छु सोचेर बसिरहेको छु भन्ति। अहिले ज्वाइँ नाचेको देखेर ताली पड्काउन मन लाग्छ।
0: कमेडी क्याप्सुल।
3: काम धोई काम मैदान। यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: रातबत्ती बल्यो झाप ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: ओहोई ओहोई ओहोई होइन, आज निकै मुडमा छौ नि, के भयो गान्टे मुला?
2: आज मैले त पुलिसलाई उल्लु बनाइदिए नि त फर्सी।
1: कसरी?
2: त्यसले मलाई गाजर भनेर पिट्नुसम्म पिट्यो, तर म त गान्टे मुला हो नि।
0: कमेडी क्याप्सुल
3: दियो दियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: गर्छ
1: भनेर मात्र हुँदैन,
0: एनएलजीमा बीमा गरे भइन्छ है ढुक्क।
1: सबैको सुरक्षा एनएलजीको इच्छा, सबैको सुरक्षा एनएलजीको इच्छा।
2: एनएलजी इन्सुरेन्स कम्पनी, केन्द्रीय कार्यालय पानी पोखरी, काठमाडौँ।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सूल
1: घन्टे मुला छिटो आउन छिटो आऊ ढिलो भइसक्यो
2: आउँदै त सुनि फर्सी के साह्रो करकर गरे के हो
1: एक घन्टे मुला
3: भन न फर्सी

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स, न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42326।

0: कमेडी क्याप्सूल
1: कान्टे मुला
2: किन पर्सी
1: हेर न मेरो यो टी-शर्ट सारै पुरानो भयो तिमीले टी-शर्ट ल्याइदिन्छु भनेको खोइ त ल्याइदेऊ
2: ल तिमीलाई मैले नयाँ टी-शर्ट ल्याइदिएको छु ई मेड इन जापान
1: गान्टे मुला यो 100% कटनको हो नि
2: हैन ट्याग चाहिँ प्लास्टिक
0: कमेडी क्याप्सूल
3: एडियो ऑडियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्पी, काठमाडौँमा तीन चार आनामा घर त बनायो, तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-0021।

0: कमेडी क्याप्सुल।
1: एक घन्टे मुले यता सुन न।
2: भन न फर्सी।
1: आज म बजारबाट घर आउँदै थिएँ, बाटोमा एउटा केटाले मेरो पछि पछि लागेर मलाई हेर्दै आयो, बल्ल बल्ल भागेर आएको।
2: हे भगवान्, त्यसलाई पनि किन आज आएर पछि लाग्नु परेको? 5 वर्ष अगाडि नै पछि लाग्दैको भए कमसे कम यो फर्सीबाट मलाई मुक्ति त मिल्थ्यो।
0: कमेडी क्याप्सुल।
3: एडियो ओडियो। एक कान दुई कान मैदान। यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: अब नातिको दोस्रो बिहे गरिदिनु पर्ला।
2: पहिलो बुहारीलाई चाहिँ के भयो र? कि पहिला गई?
1: होइन।
2: अनि के भयो त, डिभोर्स?
1: होइन क्या, पहिलो त बिहे नै नहुने हो, दोस्रो चाहिँ हुन्छ कि भनेर।
0: कमेडी क्याप्सुल।
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: झ्यात्तो बत्ती बल्यो, झ्याप्पो ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एकपटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851 31 60 60, 9851 31 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत 2 दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 600।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: भगवानले दिनमा उज्यालो दिने वस्तु बनाए अनि हामी भन्छौ त्यसलाई सन। भगवानले मनोरञ्जनका साधन बनाए अनि हामी लिन्छौ आनन्द अनि भन्छौ फन। भगवानले नाइट लाइट बनाए जसलाई हामी भन्छौ मुन। भगवानले तिमीलाई बनाए जसलाई हामी भन्छौ कार्टुन।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: होइन फर्सी
2: किन आन्टी मुला
1: होइन त्यो अस्तिको समस्या त निकै मिठो थियो भन्या आजको त पटक्कै मिठो छैन के भयो
2: होइन कसरी मिठो भएन यो पनि अस्तिकै समस्या हो त
0: कमेडी क्याप्सुल
3: दियो दियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: दिनमा पनि छैन छैन मलाई घरी घरी, कोही थाप्छन् तलब हजुर कोही थाप्छन् पेन्सन, मलाई भने किन हो के जीवन भरकै टेन्सन, यस्तै सोच्दै हातमा रेडियो खेलाइरहेको बेला फ्याट खोल्दा रेडियो अडियो।

0: कमेडी क्याप्सुल
1: रिपोर्टरले करोडपतिलाई भन्नुभयो तपाईलाई आफू करोडपति हुँदा कस्तो लागिराछ। करोडपतिले भन्नुभयो दुःख लागिराछ। रिपोर्टरले सोध्नुभयो किन? करोडपतिले भन्नुभयो म अरबपति किन भइन।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एकान धैकान मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: कॉमेडी कैप्सूल
1: कहाँ गए छ यो गांटे मुला हरे एक गांटे मुला लो यहाँ आएर जङ्गलमा पो घुरिरहे रहेछ ए बुढा उठ उठ घर छोडेर जङ्गलमा आएर सुत्यो होइन जङ्गलमा आएर सुतिरहेको घर छोड्यौ तिमीले
2: फर्सी तेरो सधैँको झगडाले गर्दा तैदेखि डर लाग्न थाल्यो मलाई अनि यहाँ आएर सुत्नु परेन
1: हेर मसँग डराएर अब तिमी आएर बाघसँग सुत्न थाल्यो होइन
3: काम धुई काम मैदान यसमै छ मजा फुल टाइम कमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखिए
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 600।
9: खुसी रोज्दै बोल्यो आफ्नै धुनमा, थाहै नदी पत्तै नपाई बस्यो सबको मनमा। हिजो पनि मनमा बस्यो, आज पनि मनमै, भोलि पनि मनमै बस्यो।

0: कमेडी क्याप्सुल।
1: शाहजहानले ताजमहलको सबै ढोका हेरे, शाहजहानले ताजमहलको सबै ढोका हेरे, सबै झ्याल हेरे, सबै कोठा हेरे, कुना कुना हेरे, अनि भने धरोधरमा धेरै खर्च भयो।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: ए फर्सी,
2: किन घाँटे मुला?
1: एउटा अचम्मको कुरा छ नि त।
2: भन न, के हो?
1: म सानो छँदा पाँच तला माथिबाट खसेको थिएँ नि त एकचोटि।
2: बाफरे, अनि तिमी बाँच्यौ कि मर्यौ?
1: खै, सानैको कुरा यादै पो छैन हौ, बाँचे कि मरे।
0: कमेडी क्याप्सुल।
3: एडियो एडियो। एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: उज्जवल छ।
1: बुझ्नु भयो सम्धी, काठमाडौँमा तिन चार आनामा घर त बनायो, तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भुल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो सुनिराखो है।
8: सुन नीलो आकाश साइन्स नीलो नै एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: सन्तले डाक्टर साहबलाई भन्नुभयो, फेरि मेरो साथीको साथीको कुरो रहेछ। सन्तले डाक्टर साहबलाई भन्नुभयो, लौ न डाक्टर साहब, मलाई के भएको, जब म कुरा गर्छु तब म कुरा गरिरहेको मान्छे नै देख्दिन। डाक्टरले प्रश्न गर्नुभयो, यस्तो कहिले हुन्छ? सन्तले उत्तर दिनुभयो, फोन गरिरहेको बेलामा।
0: एक काम दुई काम मैदान, यसमै छ मजा। फुल टाइम कमेडी सुन्न न, स्वीट हार्ट।

0: कमेडी क्याप्सुल।
1: ए गान्ते मुला सुन न,
2: भन न फर्सी के कुरा हो?
1: मलाई कौन बनेगा करोडपतिमा अमिताभ बच्चनले सोधे कि संसारमा सबैभन्दा मूर्ख मान्छे को हो भनेर।
2: अनि तिमीलाई त्यो मूर्ख मान्छे को हो भन्यौ त?
1: मैले 1 करोडलाई माया मारे तर कसम तिम्रो नाम चाहिँ लिइन।
0: कमेडी क्याप्सुल
3: एडियो ऑडियो एक कान धुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: उचाल्छ।
1: बुझ्नु भयो साम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो, तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिर्सिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: आफू रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848-67-55-00।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790-21।
7: बोल्यो हरियो बोल्यो, सुनिराख्नु है।
8: सुन नीलो आकाश, चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टाइम, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल
1: इंग्लिशमा छ सुनौ बिफोर म्यारिज बिहे अगाडिको कुरो बिफोर म्यारिज रोजेज आर रेड स्काई इज ब्लू ओ माई डार्लिङ आई लभ यु वाह क्या भावना छ त्यसपछि आफ्टर म्यारिज रोजेज आर डेड आई ह्याभ फ्लू यु आर माई हेडेक आई किल यु
0: कमेडी क्याप्सुल
2: एडियो ऑडियो
0: एक कान दुई कान मैदान यसमै छ मजा
2: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: इङ्ग्लिशमा छ, सुनौ। बिफोर म्यारिज, बिहे अगाडिको कुरो। बिफोर म्यारिज रोजेज आर रेड, स्काई इज ब्लू, ओ माई डार्लिङ आई लभ यु। वाह, क्या भावना छ। त्यसपछि आफ्टर म्यारिज, आफ्टर म्यारिज रोजेज आर डेड, आई ह्याभ फ्लू, यु आर माई हेडेक, आई किल यु।
0: कमेडी क्याप्सुल,
2: अडियो अडियो,
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: Radio.
1: FM 106.3.
2: Ah, tô batendo bolão. Já pô, berek laio.

0: भनेर मात्र हुँदैन,
1: एनएलजीमा बीमा गरे भइन्छ है ढुक्क।
0: सबैको सुरक्षा एनएलजीको इच्छा, सबैको सुरक्षा एनएलजीको इच्छा।
2: एनएलजी इन्सुरेन्स कम्पनी, केन्द्रीय कार्यालय पानी पोखरी, काठमाडौँ।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: यत्रो लाठे भएर पनि तपाईँको छोरो किन रोइरहेछ सन्धीज्यू?
2: अब मेरो पुरानो फेसबुकको म्यासेज चिट्ठी हेरेछ अनि त्यहाँबाट ओहो बा तपाईँले मलाई पाउनलाई धेरै सङ्घर्ष गर्नु भएको रहेछ भनेर खुसीको आँसु रे खुसीको आँसु।
0: कमेडी क्याप्सुल
3: दियो दियो एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

बत्ती बल्यो झाप्प ब्रेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो सुनिराखौ है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेक,
9: एक्सट्रीम एनर्जी ड्रिंक।
10: घुस खानु हुन्न दिन पनि हुन्न, बाटो काट्न पनि हुन्न,
11: जाड रक्सी जुवा तास खान खेल्नु हुन्न, बच्चालाई तर्साउने कुरा झनै गर्नु हुन्न,
12: जात पात लिङ्ग भेद ध्वनि गर्नु हुन्न,
13: हेलमेट नलाई मोटरसाइकल चलाउन नि हुन्न, जथाभावी ओभरटेक कहिले गर्नु हुन्न,
14: बिहान खाली पेट राति धेरै खान हुन्न,
15: गुलियो अमिलो पिरो धेरै चाख्न हुन्न,
16: पिरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न, यति गरी रेडियो डे सुने कुनै रोगले छुन्न।
17: अरे वाह, देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान, यसमै छ।

0: कमेडी क्याप्सुल।
1: आजकल किन स्कुल जाने छ नाति?
2: हजुर बा, राम्रो विद्यार्थी चाहिए, घरमा लिन आइहाल्छन्।
0: कमेडी क्याप्सुल
3: दियो दियो।
0: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: मान्छे सिक्स पाइस ब्रेक
1: रातो बत्ती बोल्यो झ्याप्प ब्रेक लायो
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: के भयो बा
4: घर बनाऊ भनेको वास्तु हेर्न पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
3: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
4: घर दरबार
3: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
4: फोन नम्बर चाहिँ
3: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल। ए फर्सी,
1: किन कान्टी मुला?
0: तिमीसँग मेरो बिहे नहुने भयो नि त।
1: किन, बुवासँग भेट भयो?
0: होइन, तिम्रो बहिनीसँग भेट भयो। कमेडी क्याप्सुल।
2: अडियो अडियो कान धोई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: मायाको सुरुवातमा मायाको सुरुवातमा सबै केटीले आफ्नो बॉयफ्रेन्डलाई गार्ड जीओडी गार्ड भन्छन्। पुरा ठिकै हो। मायाको सुरुवातमा सबै केटीले आफ्नो बॉयफ्रेन्डलाई जीओडी गार्ड भन्छन् अनि समय बित्दै जाँदा त्यो अल्फाबेट्स अर्थात् अक्षर उल्टिन्छ अनि हुन्छ डीओजी डग।
0: कमेडी क्याप्सुल एक काम दुई काम मैदान यसमै छ मजा
2: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: ल भन्नुहोस् त ज्वाइँ साहब, मासु कति प्रकारको हुन्छ?
2: मासु त एकै प्रकारको हुन्छ ससुराबा, तर नाम अलग अलग हुन्छ। सानोमा चिची हुन्छ, अलि ठुलो भयो मासु हुन्छ, त्यसपछि अहिले त शीतन ससुराबा।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो
4: एक काम दुई काम मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: साथकै स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा।
1: रेडियो अडियोमा सुन्दै हुनुहुन्छ चटपटे म्युजिक।

0: कमेडी क्याप्सुल
1: होइन आज निकै मुडमा छौ नि, के भयो गान्टे मुला?
2: आज मैले त पुलिसलाई उल्लु बनाइदिए नि त फर्सी।
1: कसरी?
2: त्यसले मलाई गाजर भनेर पिट्नुसम्म पिट्यो, तर म त गान्टे मुला हो नि।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो
4: एक काम दुई काम मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: गान्टी मुल्ला छिटो आउन छिटो आउ ढिलो भइसक्यो
2: आउँदै त सुनि फर्सी के सारो करकर गरे के हो
1: एक गान्टी मुल्ला
3: भन न फर्सी
1: मलाई 1000 रुपैया देऊ न साडी किन्नु छ
2: तिमीलाई पैसाको होइन के बुद्धिको चिज जरुरत छ बरु बुद्धि माग न
1: जुन चिज तिमीसँग छँदै छैन त्यो चिज मागेर तिमीलाई किन दुःख छ
0: कमेडी क्याप्सुल
4: अडियो अडियो
5: एक कान दुई कान मैदान यसमै छ मजा
6: फुल टाइम कमेडी।

0: today?
1: Extreme energy drink.
2: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
3: फोन नम्बर चाहियो 4790021।
4: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
5: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
6: विगत 2 दशक देखिए
7: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
8: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
9: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
8: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
5: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 7।
10: Extreme energy drink.

0: कमेडी क्याप्सूल
1: कान्तिमुला
2: किन पर्सि
1: हेर न मेरो यो टी सर्ट साह्रै पुरानो भयो तिमीले टी सर्ट ल्याइदिन्छु भनेको खोइ त ल्याइदेऊ
2: ल तिमीलाई मैले नयाँ टी सर्ट ल्याइदिएको छु इ मेड इन जापान
1: गान्टे मुला यो 100% कटनको हो नि
2: हैन ट्याग चाहिँ प्लास्टिक
0: कमेडी क्याप्सूल
3: एडियो ऑडियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

रातो बत्ती बोल्यो झाप्प बेरेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन भए।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-0021।
5: एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: एक घन्टे मुले यता सुन न।
0: भन न फर्सी।
1: आज म बजारबाट घर आउँदै थिएँ, बाटोमा एउटा केटाले मेरो पछि पछि लागेर मलाई हेर्दै आयो, बल्ल बल्ल भागेर आएको।
0: हे भगवान्, त्यसलाई पनि किन आज आएर पछि लाग्नु परेको? 5 वर्ष अगाडि नै पछि लागेको भए कमसे कम यो फर्सीबाट मलाई मुक्ति त मिल्थ्यो।
2: एक काम दुई काम मैदान, यसमै छ मजा। फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: अब नातिको दोस्रो बिहे गरिदिनु पर्ला।
2: पहिलो बुहारीलाई चाहिँ के भयो र? कि पहिला गई?
1: होइन।
2: अनि के भयो त, डिभोर्स?
1: होइन क्या, पहिलो त बिहे नै नहुने हो, दोस्रो चाहिँ हुन्छ कि भनेर।
0: कमेडी क्याप्सुल।
3: एडियो एडियो।
4: एक काम दुई काम मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एकपटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: अँ, विगत 10 वर्षदेखि 100 वटा भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851630 60 60, 9851630 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: हे भगवान, समय पनि कस्तो आयो, जुन उमेरमा हामी धेरै चकलेट खाएर दाँत दुख्यो भन्ने गर्थ्यौ, अहिले त्यही उमेरका भारा भुरीहरू ब्रेकअप भएर मुटु दुख्यो भन्ने गर्छन्।
2: काम धुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कॉमेडी कैप्सूल
1: मेरी उनी त्यति सम्म हार छिन् भन्ने तब मात्र थाहा पाए जब उनीसँग च्याट गर्दा गर्दै मोबाइल तातेर अफ भइदियो।
2: कसम
1: गफदेको होइन।
3: काम धोई काम मैदान। यसमै छ मजा।
4: फुल टाइम कमेडी।

रातो बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: घुस खानु हुन्न बिना पनि हुन्न, रातो बत्तीमा बाटो काट्न पनि हुन्न,
3: जाड राक्षी जुवा तास खान खेल्नु हुन्न, बच्चालाई तर्साउने कुरा झनै गर्नु हुन्न,
4: जात पात लिङ्ग भेद ध्वनि गर्नु हुन्न,
5: हेलमेट नलाई मोटरसाइकल चलाउन नि हुन्न, जथाभावी ओभरटेक कहिले गर्नु हुन्न,
6: बिहान खाली पेट राति धेरै खान हुन्न,
7: चिल्लो गुलियो अमिलो पिरो धेरै चाख्न हुन्न,
4: पिरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न, यति गरी रेडियो सुने कुनै रोगले छुन्न।
8: अरे वाह, देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान, यसमै

0: कमेडी क्याप्सुल।
1: एकछिन उसले भन्यो चिन्डे यानी कि तालु हुनुको अरू फाइदाहरू पनि धेरै छन्। मैले सोधे के फाइदा, उसले भन्यो पहिलो फाइदा लिखा टिप्नु पर्दैन, चम्कना पर्दैनन्, धाडी खोज्नु पर्दैन।
0: काम धोई काम मैदान, यसमै छ मजा। फुल टाइम कमेडी।

0: कॉमेडी कैप्सूल।
1: मेरा प्रिय मित्रहरू, 14 फेब्रुअरीमा डेटिङ जानेहरूले बताइदिनु होला कुन ठाउँमा चाहिँ बढी भिड हुन्छ, म पनि त्यही चिया बेच्न जानु पर्यो क्या।
2: एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

बत्ती बोल्यो झाप्प बेरेक लायो।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखिए
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 600।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: स्कुल कलेजको क्लासमा तीन किसिमका मान्छे हुन्छन्, ढ्यान्टडान, पहिलो पढ्ने खालका, दोस्रो चुपचाप बस्ने खालका, तेस्रो कसम खाएर आएका हुन्छन् न आफू पढ्छु न अरूलाई पढ्न दिन्छु भन्ने खालका ठोक्ने।
0: एक कान दुई कान मैदान, यसमै छ मजा। फुल टाइम कमेडी।

0: कॉमेडी कैप्सूल।
1: भाग्यमा केटी नभएपछि नि कस्टमर केयरमा फोन गर्दा पनि केटालाई नै उठाउने रहेछ।
2: एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

रातो बत्ती बोल्यो झाप्प ब्रेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्दीजी हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमूल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848665500।
6: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरियो बोल्यो सुनि राख्नुस् है।
8: सुन नीलो आकाश साइन्स नीलो नै एक्सट्रीम एनर्जी, एक्सट्रीम अनसेल, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: हिजो एकजना भाइले सोध्दै थियो, अन्त कि दाजु, बोयफ्रेन्डलाई बाबा भनेर बोलाउने केटीहरूले बोयफ्रेन्डको भाइलाई काका भनेर बोलाउँछन् कि बोलाउँदैन होला?
0: एक काम दुई काम मैदान, यसमै छ मजा। फुल टाइम कमेडी।

0: पो बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851 31 60 60, 9851 31 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 7।
7: Extreme energy drink.

0: कॉमेडी कैप्सूल
1: एकजना छिमेकी दाइले हिजो भन्दै हुनुहुन्थ्यो श्रीमतीलाई, हे श्रीमती मलाई बाबा भनेर नबोला है, अब छिमेकीले सुनेर तपाईँ छोरीसँग बाहिर कता जानु भएको भनेर सोधे, बाबा भन्ने भए किन बिहे गरेर माइतीमा बसेको भए भइहाल्थ्यो नि रे।
2: एक काम दो काम मैदान, यसमै छ मजा,
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल हैन ज्वाइँ छोरीलाई धोका दियो कि क्या हो खुब खुसी देख्छु त
1: कसरी धोका दिनु र ससुराबा पाँचवटीकै बराबरी माया लाग्छ
0: कमेडी क्याप्सुल
2: दियो दियो एक काम दुई काम मैदान यसमै छ मजा
3: फुल टाइम कमेडी

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: देशकै स्वादिलो रेडियो, रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ।

0: कमेडी क्याप्सुल।
1: दुखी पनि यति सम्म भयो कि सँगैका साथीहरू श्रीमतीको बिहानै चुरा सुनेर उठ्छन्, आफू भने बिहान बिहानै अलार्मको घन्टी सुनेर उठ्नु पर्छ।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
0: Extreme energy drink.
9: घुस खानु हुन्न, दिन पनि हुन्न, रातो बत्तीमा बाटो काट्न पनि हुन्न,
10: जाड राक्षी जुवा तास खान खेल्नु हुन्न।

0: कमेडी क्याप्सुल।
1: एकजना साथीले सोध्यो, सबै साथी अमेरिका छन् तलाई जान मन छैन? मैले भने, अमेरिका जान त मन थियो नि साथी, दुई दिनको जिन्दगीमा एक दिन त जानै लाग्ने रहेछ, अनि बाँचेको एक दिनमा के गर्नु?
0: कमेडी क्याप्सुल।

बत्ती बल्यो झ्याप्प ब्रेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-0021।

0: कमेडी क्याप्सूल।
1: प्रेमिकालाई मैले भने, प्रियसी, ए मेरी प्रियसी, मेरो मुटुको धड्कन, मेरो कलेजो, मेरो फोक्सो, म तिमीलाई धेरै माया गर्छु। उनले भनिन्, मुखले मात्र त हो नि भन्ने। मैले भने, अनि के नाकले पनि भनौँ त। ठोक्नुस्।
0: कमेडी क्याप्सूल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: हैन, जन्मदिन त मनाउनु पर्छ ससुराबा, पार्टी चाहियो पार्टी।
2: चुप, बिल्कुल चुप, आफूलाई यहाँ बेकारमा जन्मेछु जस्तो लागिरहेछ, ज्वाइँलाई पार्टी।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा,
4: फुल टाइम कमेडी।

0: रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: के भयो बा?
2: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
1: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
2: घर दरबार?
1: अँ, विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
2: फोन नम्बर चाहिँ
1: 9851360 60, 9851360। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: मेरो हाँसो मात्रै शाहरुख खान जस्तो होइन कि, म त बच्चैदेखि स्मार्ट खालको नि। हिजो बस चढेको, एउटा सिट पनि खाली छैन बा। मेरो पालो मोबाइल फ्याट झिकेर राष्ट्रिय गान बजाइदिए, सबजना उठे, त्यो मौका मनी बसे।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: आफ्नो सुन्दरतालाई देखाउँदै हिँड्छौ, हिँडिन्छ नि अब ह्यान्डसम मान्छे, आफ्नो सुन्दरतालाई देखाउँदै हिँड्छौ, भन्छौ सबैलाई हेर मेरो अनुहार कस्तो छ, भनिन्छ नि अब आफ्नो सुन्दरतालाई देखाउँदै हिँड्छौ, भन्छौ सबैलाई हेर मेरो अनुहार कस्तो छ, मलाई थाहा छ त्यो सुन्दरता दुई दिनको हो, कसरी मलाई थाहा छ त्यो सुन्दरता दुई दिनको हो, जबसम्म मेन्स एक्टिभ सस्तो छ।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
0: एक कान दुई कान मैदान, यसमै छ मजा,
2: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कॉमेडी कैप्सूल।
1: मा हाँसु कि रोऊ, हिजो एकजना साथीलाई मैले भने, खै यो सरकारको पनि चालामाला ठिक लागेन, खासै केही नाप्ला जस्तो लागेन भनेको एक झापड मलाई गालामा दिँदै भन्यो, जे पाए त्यही बोल्छस्, जे पाए त्यही बोल्छस्, सरकारले केही नापेन भन्छस्। 17 करोड खर्च गरेर सगरमाथा नापेर टोली फर्किसक्यो त काठमाडौँ रे।
0: काम धुई काम मैदान, यसमै छ मजा, फुल टाइम कमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशकदेखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: भने ल मित्र अब हेड सरलाई नेपालीमा ट्रान्सलेट गर त. उसले भन्यो टाउके सर.
1: काम धुई काम मैदान. यसमै छ मजा.
2: फुल टाइम कमेडी.

0: कॉमेडी कैप्सूल।
1: यदि महेंद्र सिंह धोनी अर्थात धोनी अनि सानिया मिर्जा अर्थात सानिया को बिहे गराएर उनीहरुको पहिलो संतान को नाम राख्नु पर्यो भने के हुन्छ? के हुन्छ होला त? कस्तो प्रश्न सोधेको? लास्टमा उत्तर उसैले लेखेको रहेछ। नाम हुन्छ धोनी सानिया धनिया।
0: कमेडी क्याप्सूल।
2: अडियो अडियो।
3: एक कान दुई कान मैदान। यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धी, काठमाडौँमा तिन चार आनामा घर त बनायो, तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन भए।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो सुनिराखौ है।
8: सुन नीलो आकाश चाहिँ नीलो नै, एक्स्ट्रीम एनर्जी, एक्स्ट्रीम
9: एक्स्ट्रीम एनर्जी ड्रिंक।
10: 2064 साल भदौ थियो महिना, बुधबार 12 गते गाई जात्राको दिन, हाँसो खोज्दै खुसी रोज्दै बोल्यो आफ्नै धुनमा, थाहै नदी पत्तै नपाई बस्यो सबको मनमा, हिजो पनि मनमा बस्यो, आज पनि मनमै, भोलि पनि मनमै बस्यो।

0: कॉमेडी कैप्सूल।
1: कदी हस्ने मुटु हसरे मर्ने भयो।
2: हिजो एकजना साथीले सोध्यो, होइन यो मनभित्र कुरा खेलाउँदाखेरि चाहिँ रेफ्री र अम्पायर चाहिन्छ कि नाइ?
0: कॉमेडी कैप्सूल।
3: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कॉमेडी।

0: कमेडी क्याप्सुल।
1: एउटा मूर्खले ऐना हेर्यो, एउटा मूर्खले ऐना हेर्यो अनि भन्यो, यसलाई त मैले कहीँ देखेको छु। केही समयपछि उसले सम्झ्यो अनि भन्यो, ए यो त त्यही गधा हो जो मेरो बिहेको फोटोमा मेरी श्रीमतीसँग उभिएको छ।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एकपटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851 31 60 60, 9851 31 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: कुकुरहरू किन बिहे गर्दैनन्? मलाई के थाहा, के हो त किन बिहे गर्दैनन् त? ओहो, एन्सर पनि उसैले लेखेको रहेछ, किनभने उनीहरू पहिलादेखि नै कुत्ताको जुनी जिइरहेका हुन्छन्।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: देशकै स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा
1: छिमेकै परिलीले ठहरे कान्छ।

0: कमेडी क्याप्सुल।
1: दिलमा बसेको छ तस्बिर तिम्रो, कस्तो मिठो बात। दिलमा बसेको छ तस्बिर तिम्रो, आँखामा सजेको छ मुहार तिम्रो, अझै पनि तिम्रो याद आए फेरि फेरि। आउन सक्छ, आउन सक्छ। अझै पनि तिम्रो याद आए फेरि फेरि, नो टेन्सन, हेरिदिन्छु टम एन्ड जेरी।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो कान धोई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल देखेर तिमीलाई मेरो अङ्ग अङ्ग खुसी भयो देखेर तिमीलाई मेरो अङ्ग अङ्ग खुसी भयो दुःख चिन्ता त खै कहाँ गयो गयो त्यसै बिचमा मेरो मनमा आफै प्रश्न बन्यो त्यसै बिचमा मेरो मनमा आफै प्रश्न बन्यो कुन चाहिँ हो त्यो पागल जसले चिम्पाङ्जीको आखिरी पुस्ता मरिसक्यो भन्यो
1: एक काम दुई काम मैदान यसमै छ मजा
2: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 479-2021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42-32-607।
0: Extreme energy drink.
9: घुस खानु हुन्न, दिन पनि हुन्न, रातो बत्तीमा बाटो काट्न पनि हुन्न,
10: जाड रक्सी जुवा तास खान खेल्नु हुन्न, बच्चालाई तर्साउने कुरा झनै गर्नु हुन्न,
11: जातपात लिंग भेद धोनी गर्नु हुन्न,
12: हेलमेट नलाई मोटरसाइकल चलाउन नि हुन्न, जथाभावी ओभरटेक कहिले गर्नु हुन्न,
13: बिहान खाली पेट राति धेरै खान हुन्न,
14: चिल्लो गुलियो अमिलो पिरो धेरै चाख्न हुन्न,
15: पिरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न, यति गरी रेडियो डे सुने कुनै रोगले छुन्न।
16: अरे वाह, देशकै स्वादिलो रेडियो, रेडियो अडियो एक कान दुई कान मैदान, यसमै

0: कमेडी क्याप्सुल।
1: तिमी जस्तो मान्छे अरू दुनियाँमा भए भगवानसँग मेरो गुनासो हुनेछ। वाह, म युनिक नै रहेछु कि क्या हो? तिमी जस्तो मान्छे अरू यो दुनियाँमा भए भगवानसँग मेरो गुनासो हुनेछ। एकलाई त झेल्न गाह्रो छ यहाँ, अरूकोसँग संगत गरे के हाल हुनेछ।
2: काम धोई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: दुःखको बारेमा होला। तिमीलाई के थाहा गम के हुन्छ? तिमीले गम कहिले जाने छौ? छैन छैन, तिमी त गमबाट धेरै टाढा छौ हो। तिमीले त सधैँ फेभिकोल प्रयोग गर्छौ।
1: कमेडी क्याप्सुल अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा। फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धि, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन भए।
2: सम्धिजी हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिर्सिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: आफू रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भुल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यत्तिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848675500।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरियो, बोल्यो सुनिराखोस् है।
8: सुन नीलो आकाश, चाहिन्छ नीलो नै। एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेन, एक्सट्रीम एनर्जी ड्रिंक।

0: रातो बत्ती बोल्यो झ्याप्प ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एकपटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: कान्टी बुला यता हेर न
2: हेरे त भर सिकिन हो
1: लो तिम्रो दान्त माची छ नि के भयो
2: फलाम चपाएर नि
1: ल अनि तिमीलाई फलाम चाहिँ किन चपाउनु पर्यो नि
2: डाक्टर कहाँ चेकअप गराउन गएको आइरनको कमी छ भन्यो अनि घर आएर फलाम करम करम चपाउने भएको प्याट्टै भयो
0: कमेडी क्याप्सुल
3: एडियो ऑडियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: ए फर्सी, एउटा कुरा थाहा छ?
2: तिमीले भनेकै छैन, कसरी थाहा हुनु?
1: यो बस, ट्रेन अनि केटी भनेको चिज चाहिँ एउटै होला।
2: किन होला?
1: एउटा जान्छन्, अर्को आउँछन्।
2: त्यसो भए यो अटो, ट्याक्सी र केटा भनेको नि एउटै हो।
1: कसरी?
2: एउटालाई बोलाए चारवटा आउँछन्।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो।
4: एक काम दुई काम मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: छोरो भन्छ नाति अमेरिका जाओस्, बुहारी भन्छ नाति अस्ट्रेलिया जाओस्, हजुरआमा भन्छ नाति जापान जाओस्, अनि नातिको रिजल्ट यसो हेर्छु, जा भैँसी चराउन भन्न मन लाग्छ।
1: कमेडी क्याप्सुल
2: रेडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा,
4: फुल टाइम कमेडी।

0: tank?
1: Extreme energy drink.
2: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
3: फोन नम्बर चाहियो 4790021।
4: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
5: लकी जी, अझै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
6: विगत 2 दशक देखि
7: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
8: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
9: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
8: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
5: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 7।
10: Extreme energy drink.

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको हो, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: एक घन्टे मुला तिमी के गरिरा?
2: देखेउ न यहाँ कुकुरको यो पुच्छर ढुङ्ग्रामा हाल्दै गरेको।
1: तिमीलाई त्यति पनि थाहा छैन, कुकुरको पुच्छर ढुङ्ग्रामा जति हाले पनि बाङ्गाको बाङ्गै हुन्छ।
2: मैले कहाँ पुच्छर सोझ्याउन आँट्या हो त, ढुङ्ग्रो पो सोझ्याउन आँटेको हो त।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो। एक काम दुई काम मैदान। यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: तर जल्ले जे भने नि मेरी छोरी बच्चनको चाहिँ पक्का थिए क्या।
2: कसरी?
1: म आफू नाच्न नजाने पनि भविष्यको बुढालाई कसरी नचाउनु पर्छ मैले राम्रोसँग जानेछु सोचेर बसिरहेको छु भन्ती। अहिले ज्वाइँ नाचेको देखेर ताली पड्काउन मन लाग्छ।
0: कमेडी क्याप्सुल
3: एडियो एडियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: अँ, विगत 10 वर्षदेखि 100 वटा भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851630 60 60, 9851630 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स, न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 4।
7: Extreme energy drink.

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: रक्षी जुवा तास खान खेल्नु हुन्न, बच्चालाई तर्साउने कुरा झनै गर्नु हुन्न,
1: जात पात लिङ्ग भेद ध्वनि गर्नु हुन्न,
2: हेलमेट नलाई मोटरसाइकल चलाउन नि हुन्न, जथाभावी ओभरटेक कहिले गर्नु हुन्न,
3: बिहान खाली पेट राति धेरै खान हुन्न,
4: चिल्लो गुलियो अमिलो पिरो धेरै चाख्न हुन्न,
1: पिरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न, यति गरी रेडियो डे सुने कुनै रोगले छुन्न। अरे वाह, देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान, यसमा

0: कमेडी क्याप्सुल।
1: एकजना साथीले सोध्यो, सबै साथी अमेरिका छन् तलाई जान मन छैन? मैले भने अमेरिका जान त मन थियो नि साथी, दुई दिनको जिन्दगीमा एक दिन त जानै लाग्ने रहेछ, अनि बाँचेको एक दिनमा के गर्नु?
0: एक काम दुई काम मैदान, यसमै छ मजा। फुल टाइम कमेडी।

0: कमेडी क्याप्सूल।
1: प्रेमिकालाई मैले भने प्रियसी, हे मेरी प्रियसी, मेरो मुटुको धड्कन, मेरो कलेजो, मेरो फोक्सो, म तिमीलाई धेरै माया गर्छु। उनले भनिन्, मुखले मात्र त हो नि भन्ने। मैले भने, अनि के नाकले पनि भनौँ त।
2: ठोक्नुस्।
0: कमेडी क्याप्सूल।
3: अडियो अडियो। एक कान दुई कान मैदान। यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 479-2021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42-32-6-6-7।
9: Extreme energy drink.

0: कॉमेडी कैप्सूल
1: मर्ने भयो।
2: एकजना छिमेकी दाईले हिजो भन्दै हुनुहुन्थ्यो श्रीमतीलाई, हे श्रीमती मलाई बाबा भनेर नबोला है, अब छिमेकीले सुनेर तपाईँ छोरीसँग बाहिर कता जानु भएको भनेर सोधे, बाबा भन्ने भए किन बिहे गरेर माइतीमा बसेको भए भइहाल्थ्यो नि रे।
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: रेडियो
1: त बत्ती बोल्यो झाप्प ब्रेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको हो, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बल्यो हरि बल्यो सुनिराखौ है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै। एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन सेम, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: हिजो एकजना बहिनीले खुब हसाइन् भन्दै थिइन् बाटोमा भाषण दिँदै, नारीहरूलाई सफलताको शिखरमा पुग्न कसैले रोक्न सक्दैन अब। तर बाटोमा चटपटेर पानी पुरीको पसल चाहिँ भेटिनु भएन नि रे।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कति बल्यो झ्याप्प ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851 31 60 60 9851 31 60 60 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रिम एनर्जी ड्रिंक।
1: कल्टिभार धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशकदेखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 607।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: इङ्ग्लिशमा छ, सुनौ। बिफोर म्यारिज, बिहे अगाडिको कुरो। बिफोर म्यारिज रोजेज आर रेड, स्काई इज ब्लू, ओ माई डार्लिङ आई लभ यु। वाह, क्या भावना छ। त्यसपछि आफ्टर म्यारिज, आफ्टर म्यारिज रोजेज आर डेड, आई ह्याभ फ्लू, यु आर माई हेडेक, आई किल यु।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल इंग्लिशमा छ सुनौ बिफोर म्यारिज बिहे अगाडिको कुरो बिफोर म्यारिज रोजेज आर रेड स्काई इज ब्लू ओ माई डार्लिङ आई लभ यु वाह क्या भावना छ त्यसपछि आफ्टर म्यारिज रोजेज आर डेड आई हेभ फ्लू यु आर माई हेडेक आई किल यु कमेडी क्याप्सुल
1: एडियो ऑडियो
0: एक काम दुई काम मैदान यसमै छ मजा
2: फुल टाइम कमेडी

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: यत्रो लाठे भएर पनि तपाईँको छोरो किन रोइरहेछ है सन्धीज्यू?
2: अब मेरो पुरानो फेसबुकको मेसेज चिट्ठी हेरेछ अनि त्यहाँबाट ओहो बा, तपाईँले मलाई पाउनलाई धेरै सङ्घर्ष गर्नु भएको रहेछ भनेर

झातो बत्ती बोल्यो, झाप्प ब्रेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धि, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन भए।
2: सम्धिजी हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: आफू रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भुल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमूल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848675500।
6: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरियो, बोल्यो सुनिराखो है।
8: सुन नीलो आकाश, चाहिन्छ नीलो नै। एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन सेलेक्ट, एक्सट्रीम एनर्जी ड्रिंक।
9: घुस खानु हुन्न, दिन पनि हुन्न, बाटो खट्न पनि हुन्न,
10: जाड रक्सी जुवा तास खान खेल्नु हुन्न, बच्चालाई तर्साउने कुरा झनै गर्नु हुन्न,
11: जात पात लिङ्ग भेद धोनि गर्नु हुन्न,
12: हेलमेट नलाई मोटरसाइकल चलाउन नि हुन्न, जथाभावी ओभरटेक कहिले गर्नु हुन्न,
13: बिहान खाली पेट राति धेरै खान हुन्न,
14: चिल्लो गुलियो अमिलो पिरो धेरै चाख्न हुन्न,
15: पिरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न,
16: यति गरी रेडियो सुने कुनै रोगले छुन्न।
17: अरे वाह, देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान, यसमै छ

0: कमांड ब्लड सिक्स फाइव थ्री
1: रातो बत्ती बोल्यो झप्प ब्रेक लायो
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: के भयो बा
4: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
3: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
4: घर दरबार
3: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
4: फोन नम्बर चाहिँ
3: 9851 31 60 60 9851 31 60 60 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्स्ट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: एकजना साथीले भन्दै थियो, जुठो खायो भने माया बढ्छ भन्थे नि, हो रहेछ। अघि मासु खाएर कुकुरलाई हड्डी दिएको, पछि लागेर हैरान छ यार। माया त माया हो।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कॉमेडी क्याप्सुल।
1: अब तपाईँहरूलाई भन्दाखेरि भने जस्तो हुन्छ कि, तर हिजो आजको विद्यार्थीहरू होमवर्क भन्दा धेरै मोबाइल चार्ज गरेर समय बिताउँछन्।
2: एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: साथी यस जोहारले नयाँ फिल्म बनाउँदै छन् जसको लागि नयाँ ट्यालेन्टको खोजी भइरहेछ। मलाई नि भन्दियो क्या हो मेरो साथीले सुपरस्टार बन्छ कि क्या हो। मैले तिम्रो नाम भन्दिया छु, प्लिज जाऊ अनि भेट केही होला जस्तो छ। तर फिल्मको नाम चाहिँ के रहेछ? एहे रहेछ रहेछ, फिल्मको नाम पनि रहेछ। फिल्मको नाम हो अक्कल हो ना हो।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
0: एक काम दुई काम मैदान, यसमै छ मजा।
2: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: ए साथी, आफ्नो गर्भवती श्रीमतीलाई अब हस्पिटल नलैजाऊ।
2: हस्पिटल नलएर कहाँ लैजानु त?
1: नजिकैको क्याफे लैजाऊ। यस्तो लेखेको छ, नजिकैको क्याफे लैजाऊ।
2: तर किन होला?
1: ए, उत्तर पनि लेखेको छ नि, किनकि त्यहाँ डेलिभरी फ्री छ।
0: कमेडी क्याप्सुल।
3: एडियो एडियो।
4: एक काम दुई काम मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 479-2021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42-32-6-6-7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: अहिले त एउटा राम्रो शायरी लेखेर पठाएछ। पहेलो छ कुर्ता गुलाबी सलवार, पहेलो छ कुर्ता गुलाबी सलवार, पहेलो छ कुर्ता गुलाबी सलवार, अरे अरू पनि कपडा लाऊ न, यही त लाउँछौ यार बार बार।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो साम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीजी हजुरलाई पनि बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: आफू रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भुल गर्नुभयो तपाईँले।
3: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यत्तिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमूल जाने बाटोमा।
4: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848665500।
5: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
4: फोन नम्बर चाहियो 4790021।
6: बोल्यो हरियो बोल्यो सुनिराखोस् है।
7: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेन, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: समस्या पनि मान्छेको अनेक अनेक हुन्छ। हिजो एकजना भतिजलाई मैले सोधेँ, बाबु तैँले किन पढाइतिर ध्यान नदिएको? उसले भन्यो, के गर्नु अङ्कल, किताब हेर्यो टाउको तात्छ, किताब बन्द गर्यो मोबाइल तात्छ।
0: एक काम दुई काम मैदान, यसमै छ मजा। फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: यो बिजनेसम्यानहरूको दिमागलाई चाहिँ मान्नै पर्छ। आम्मा, हिजो एकजना मेरो बिजनेसम्यान साथीले भन्दै थियो, मायाको बाटोमा हरेक पाइलामा चोट हुन्छ रे नि, म चाहिँ सोचिरहेको छु त्यो बाटोमा एउटा मेडिकल खोलौँ, राम्रो चल्छ होला है रे।
0: कमेडी क्याप्सुल
2: एडियो ऑडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको, वास्तु हेर्न पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851 31 60 60, 9851 31 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्स्ट्रीम एनर्जी ड्रिंक।
1: कतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, अझै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: ए आन्टी मुल्ला,
2: किन फर्सी?
1: तिमी कालो सेतो कुन चिया पिउँछौ?
2: अरु कुन कुन रङको चिया बन्छ र यहाँ?
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो। ए कान दुई कान मैदान। यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: पहिला पहिलाको प्रेम र अहिलेको प्रेममा धेरै फरक छ। पहिला पहिला प्रेम पत्र लेख्दा लेख्दै डटपेनको मसी सकिन्थ्यो, अहिले लेख्दा लेख्दै मोबाइलको ब्याट्री सकिन्छ।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: ए गान्टे मुला
2: किन पर्छे
1: मलाई ट्याक्सी भनिदेऊ न
2: तिमी हेर्दै ट्रक जस्ती छौ
0: कमेडी क्याप्सुल
3: अडियो अडियो ए काम धोई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: खुसी रोज्दै बोल्यो आफ्नै धुनमा, थाहै नदी पत्तै नपाई बस्यो सबको मनमा। हिजो पनि मनमा बस्यो, आज पनि मनमै, भोलि पनि मनमै बस्यो।

0: कमेडी क्याप्सुल।
1: मान्छेहरू माया गर्छन्, मान्छेहरू माया गर्छन् सारै जोडसँग, मैले पनि माया गरे ठुलो स्वरसँग, तर अब माया गर्छु अलि होसियारसँग, किनकि हिजो उनलाई देखेँ कोही अरूसँग। आमा।

0: कमेडी क्याप्सुल।
1: अहिलेका बच्चाहरूसँग राम राम राम राम बोलेरै नसकिने एकजना विद्यार्थीलाई मिसले भन्नुभयो, ओ धेर चकचक नगरी पढै, फेरि म नम्बर दिन्न नि। विद्यार्थीले भन्यो, म्याम मैले तपाईँको घर नै देखेको छु, चाहिँदैन नम्बर।
0: कमेडी क्याप्सुल।
2: एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो शान्ति, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन भए।
2: शान्तिजी हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: आफू रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भुल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यत्तिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848665500।
6: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरियो, बोल्यो सुनिराखो है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: जब तिमी हाँस्छौ जब तिमी हाँस्छौ तब लाग्छ मानिस पहिला बाँदर थिए। ओहो, जब तिमी हाँस्छौ तब लाग्छ मानिस पहिला बाँदर थिए। हेर नरिसौ किनकि जब तिमी रिसाउँछौ तब लाग्छ मानिस अहिले पनि बाँदरै छन्।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: बत्ती बल्यो झ्याप्प ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्न पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: खतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
1: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
2: विगत दुई दशक देखिए तपाईँको

0: कमेडी क्याप्सुल।
1: अब अर्को कुरा ध्यान दिएर सुन्नुहोस्, यदि तपाईँ बिरालोले बाटो काट्दा डराउनुहुन्छ भने तपाईँ मान्छे होइन, मुसा हो मुसा। ठोक्नुहोस्।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो। एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

यसको एकदम स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान मजा.

0: कमेडी क्याप्सुल।
1: ए गान्टु मुल्ला,
0: भन फर्सी,
1: यदि तिमीले 100 रुपैयाँ भेटायो भने राख्छौ?
0: राख्दिन, तिमी राख्छौ?
1: अँ राख्छु, म त
0: खर्च गर्छु। कमेडी क्याप्सुल।
2: अडियो अडियो। एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशकदेखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: एउटा समय थियो मोबाइल खत्रक्क खस्यो भने ब्याट्री बाहिर निस्किन्थ्यो, हिजो आज मोबाइल खत्रक्क झर भनेदेखि मुटु कलेजो फोक्सो आन्द्रा सबै बाहिर निस्किन्छ। के साह्रो माया लागेको।
0: कमेडी क्याप्सुल
2: दियो दियो
3: एकान्दै कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो साम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि बानेश्वरको आइकालो मिर्सिनेटको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भुल गर्नुभयो तपाईँले।
3: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
4: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
5: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
4: फोन नम्बर चाहियो 4790021।
6: बोल्यो हरि बोल्यो, सुनिराखौ है।
7: सुन नीलो आकाश, साइन्स नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेक, एक्सट्रीम एनर्जी ड्रिंक।

0: बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851 31 60 60, 9851 31 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्स्ट्रीम एनर्जी ड्रिंक।
1: खतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: अस्तिको सही जोडेर कति भयो?
1: 4000 त हो नि।
0: ए जम्मा 4000 हो? अनि आज जोडेर 6000 त हुन्छ नि सौनी।
1: ए जहिले यस

0: कमेडी क्याप्सुल।
1: तपाईँहरूले मान्छेको रोमान्टिक कहानी कथाहरू सुन्नुभयो होला, तर कराई र प्रेसर कुकरको सुन्नु भएको छैन, त्यो म सुनाउँछु। एकचोटि के भएछ भने प्रेसर कुकरले कराईलाई भनेछ, ओ कराई त कति काली छेस क्या? अनि कराईले भनिछिन्, म जति काली भए पनि के भयो तिमीलाई, तिमीले सिटी बजाउन छोड्दैनौ क्या रे?
0: एक काम दुई काम मैदान, यसमै छ मजा। फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: भगवानले केटी भन्दा अगाडि केटा किन बनाए?
2: फेरि अर्को प्रश्न मेरो साथीको एसएमएसमा किन बनाए त थाहा भएन, उसले आन्सर पठाइदिएको रहेछ नि।
1: किनभने सबैलाई फाइनल कपी भन्दा अगाडि रफ ड्राफ्ट चाहिन्छ नि।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: लौ के भयो फेरि
2: बधाई छ है तिमीलाई तिमी बुवा भएका छौ
1: है तेरी फ्याटे भनिहालिन मेरो श्रीमतीलाई चाहिँ नभन है म उलाई सरप्राइज दिदै छु के
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: सना टेन्सन हटाउँछ लाजो
1: आनन्दको सङ्गीत हाँसे भिङ्गे रमाइलो जता सुखे गुन्जियो एफएम 106.3 मा बज्यो बज्यो खन्जियो बज्यो बज्यो खन्जियो एक कान दुई कान मैदान।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो शान्ति, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: शान्तिज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो सुनिराखो है।
8: सुन नीलो आकाश चाहिँ सुन नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन सेलेक्ट, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: हे भगवान, मलाई पनि कोही बुद्धिमानी मान्छे बिहे गर्नको लागि मिलाइदिनु पर्यो।
2: ए फर्सी,
1: के भो?
2: माग्न माग्न परेपछि अलि पुरा हुने व्रत माग्नु पर्छ नि फर्सी।
1: के भो, किन र?
2: बुद्धिमानी मान्छेले त कहिले बिहे गर्दैनन् भन्ने कुरो तिमीलाई थाहा छैन?
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो एकान्दै कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: देशकै स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा.
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्न पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो. यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु.
2: घर दरबार हुँदा हुँदै 10 कुद्नै पर्दैन नि बा.
3: घर दरबार?
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके. सबै कुरा एकै ठाउँमा. घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा.
3: फोन नम्बर चाहिँ
2: 9851 31 60 60, 9851 31 60 60. बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा.

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कॉमेडी कैप्सूल।
1: एक कांटे मुला सुन न,
0: ए फर्सी भन न,
1: तिमीलाई मेरो यो बुद्धि र सुन्दरतामा कुन राम्रो लाग्छ?
0: तिम्रो यो ठट्टा गर्ने बानी चाहिँ साह्रै राम्रो लाग्छ। कॉमेडी कैप्सूल।
2: अडियो अडियो। एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कॉमेडी।

0: कमेडी क्याप्सुल
1: लाम खुट्टिए र झिङ्गाको बिहे भयो। ओहो गजब कुरा भएछ। लाम खुट्टिए र झिङ्गाको बिहे भयो, पहिलो रातमा नै सबै कुरा बर्बाद भयो। के कुरा परेछ? रहेछ नि त लाम खुट्टेको कर्म नै खोटी। कसरी रहेछ नि त लाम खुट्टेको कर्म नै खोटी, किनकि झिङ्गा त गुड नाइट अक्टागार मच्छर धुप बालेर सुती
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: ए फर्सी
2: किन आन्टे मुला
1: यो लाइन गएर पनि साह्रै गर्मी भयो भने त्यो पंखा चलाउ चलाउ ल
2: हेर न बुद्धि त्यो पंखा चलाएपछि बलिरहेको मोइनबत्ती निप्दैन
0: कमेडी क्याप्सुल
3: अडियो अडियो
4: एक काम दुई काम मैदान यसमै छ मजा
5: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: सन्तले मन्तलाई भन्नुभयो, ओहो फेरि सन्तको कुरा। सन्तले मन्तलाई भन्नुभयो, ट्रक देखेर तिमी जहिले किन डराउँछौ? मन्तले भन्नुभयो, किनकि एक ट्रक चालक मेरो श्रीमती लिएर भाग्या थियो, अनि मलाई सधैँ लाग्छ कि ऊ फिर्ता गर्न आयो भनेर।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: श्रीमतीले भने नि हिजो राति तिमी मलाई निन्द्रामा गाली गर्दै थियौ नि। श्रीमानले भने तिमीले गलत सोचेछौ। श्रीमतीले भनिन् कसरी। श्रीमानले भने म सुतेकै थिइन।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान। यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सूल
1: ए फर्सी
2: किन गान्टे मुला
1: एउटा कुरा सोधु
2: सोध न के कुरा हो
1: तिमी रक्सी छुटाउन सक्छौ
2: सक्छु
1: मेरो पनि सक्छौ
2: कस्ता कस्ताको त छुटाइसके अब तिम्रो कुरा गर्छु सक्छु
1: ए त्यसो भए त्यो भन्सारमा पुलिसले मेरो 20 कार्टुन रक्सी समातेको छ छुटाइदे भाइ
0: कमेडी क्याप्सूल
3: एडियो अडियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्दीजी हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848-67555000।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो सुनिराखौ है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन सेवन, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल
1: गान्ती पुला छिटो आउन छिटो आउ ढिलो भइसक्यो
2: आउँदै त छु नि फर्सी के सारो करकर गरे कि हो
1: एक गान्ते मुला
0: भन न फर्सी
1: मलाई 1000 रुपैया देऊ न साडी किन्नु छ
2: तिमीलाई पैसाको होइन के बुद्धिको चाहिँ जरुरत छ बरु बुद्धि माग न
1: जुन चिज तिमीसँग छँदै छैन त्यो चिज मागेर तिमीलाई किन दुःख दिनु
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: रातो बत्ती बोल्यो झ्याप्पा ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: बोल्यो हरि बोल्यो सुनिराख्नु।

0: कमेडी क्याप्सुल।
1: तिमी जस्तो मान्छे अरू दुनियाँमा भए भगवानसँग मेरो गुनासो हुनेछ। वाह, म युनिक नै रहेछु कि क्या हो? तिमी जस्तो मान्छे अरू यो दुनियाँमा भए भगवानसँग मेरो गुनासो हुनेछ। एकलाई त झेल्न गाह्रो छ, यहाँ अरूकोसँग सङ्गत गरे के हाल हुनेछ?
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो।
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो साम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो, तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो सुनिराखो है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेक, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: कुकुरहरू किन बिहे गर्दैनन्? मलाई के थाहा, के हो त किन बिहे गर्दैनन् त? ओहो, एन्सर पनि उसैले लेखेको रहेछ, किनभने उनीहरू पहिलादेखि नै कुत्ताको जुनी जिइरहेका हुन्छन्।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एकपटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: अँ, विगत 10 वर्षदेखि 100 वटा भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851360 60, 9851360। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्स्ट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, अझै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: होइन मान्छेलाई गफ पनि कति आएको. हिजो एकजना धरानी साथीले भन्दै थियो, मा अहम इ भन्दा गफ लाग्नु हुन्छ. तर मैले नाइटोमा जम्मा भएको भुवा बेचेर नि महिनाको 1,00,000 कमाउँछु नि फेरि.
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा.
3: फुल टाइम कमेडी.

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: हतिजीले सोध्यो, काका घरबेटी भनेको के हो? मैले भन्दिए, मुख धुँदा नुहाएको देख्ने अनि नुहाउँदाखेरि पौडी खेलेको देख्ने जातलाई घरबेटी भनिन्छ।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो साम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीजी हजुरलाई पनि बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन
2: जीवनमा। त्यो नै ठुलो भुल गर्नुभयो तपाईँले।
3: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमूल जाने बाटोमा।
4: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848665500।
5: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
4: फोन नम्बर चाहियो 4790021।
6: बोल्यो हरियो, बोल्यो सुनिराख्नुस है।
7: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम अनटेक, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल
1: सबै साथीहरूको लभ पर्यो, सबै साथीहरूको बिहे भयो, मेरो चाहिँ किन भएन भनेर 3 घन्टा सोचे, सोच्दै फ्याट फ्रन्ट क्यामेरा अन भयो, हाँस्नु कि रुनु ठ्याक्नुस्
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा,
3: फुल टाइम कमेडी।

0: बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्न पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851 31 60 60, 9851 31 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना गरगहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

सावित्री, कञ्चनजङ्घा अगरबत्ती, कञ्चनजङ्घा रेगुलर, कञ्चनजङ्घा इको, कञ्चनजङ्घा 100 र कञ्चनजङ्घा पाउच गरी 4 छुट्टा छुट्टै प्याकेजमा उपलब्ध छ। कञ्चनजङ्घा 100 खरिद गर्दा कञ्चनजङ्घाकै रोल अन परफ्युम पनि निशुल्क प्राप्त गर्न सकिन्छ।

बत्ती बल्यो झाप्प ब्रेक लायो।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

एउटै बट्टामा विभिन्न सात किसिमका पर्फ्युमको सुगन्ध भएको सावित्री कञ्चनजङ्घा अगरबत्ती नेपालको पूर्वदेखि पश्चिमसम्म हिमालदेखि तराईसम्म उपलब्ध छ। नेपालभित्र गुणस्तरीय उत्पादनको रूपमा आफ्नो छवि बनाएको सावित्री कञ्चनजङ्घा अगरबत्तीले हाल नेपाल बाहेक अन्य विभिन्न मुलुकमा पनि बजार विस्तार गर्न सफल भएको छ।

0: गर्छ
1: भनेर मात्र हुँदैन,
0: एनएलजीमा बीमा गरे भइन्छ है ढुक्क।
1: सबैको सुरक्षा एनएलजीको इच्छा, सबैको सुरक्षा एनएलजीको इच्छा।
2: एनएलजी इन्सुरेन्स कम्पनी, केन्द्रीय कार्यालय पानी पोखरी, काठमाडौँ।

0: okay?
1: Extreme energy drink.
2: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
3: फोन नम्बर चाहियो 4790021।
4: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
5: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
6: विगत दुई दशक देखि
7: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
8: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
9: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
8: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
5: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
10: देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान यसमै छ।

पूजा प्रार्थना र आराधनाका लागि परिवारको पहिलो चोइस हो सावित्री कञ्चनजङ्घा अगरबत्ती। कुनै पनि धर्म संस्कृतिमा प्रार्थना नै मानिसको पहिलो दैनिकी हो र अगरबत्ती बिना प्रार्थना सम्भव हुँदैन। त्यसकारण गुणस्तरीय एवं किफायती सावित्री कञ्चनजङ्घा अगरबत्ती साधारण नेपालीको आय स्रोत अनुरूपको मूल्यमा उपलब्ध छ। घर होस् या मन्दिर, उषा होस् या सन्ध्या, सदैव हरेक मठ मन्दिर पूजा स्थान सहित गृहिणीको पहिलो रोजाई बन्न सफल सावित्री कञ्चनजङ्घा अगरबत्ती उच्च कोटिको कच्चा पदार्थबाट बन्नुका साथै उत्कृष्ट र आकर्षक प्याकिङमा उपलब्ध छ।